कार्यक्रम सेसनमा सिनेमा गडबड र यी गीत गाइछन् श्रीचरण आउ संग्राम, गीत लेखिछन् अरुण मन्त्री, सङ्गीतै सजाइछन् प्रेम आनन्द।